0: छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
1: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
0: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
1: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
0: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रति कार्य योजना समेत स्वीकृत गरेको छ।
1: आईएमई लिमिटेडको 26 वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाई थियो।
0: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यभाग प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनचक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
1: अब शेयर बजार गत साता नेपालको धितोपत्र दोस्रो बजारमा विकृत चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। त्यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेटपछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,724.03 बिन्दुमा झरेको हो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल, हरेक रोमाञ्चक पल अवस्थिदै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सञ्चालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
0: फिफा विश्वकप 2026 अन्तर्गत समयको खेलमा आइभरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले चलिरहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 फराकिलो जित दर्ता गर्दै 3 अंकका साथ आफ्नो खाता खोलिसकेको छ।
1: अब विचार विश्लेषणको पालो, विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
0: राजुपाले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राजोपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ। अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि राष्ट्रपाको व्यवहार त्यस अनुकूल छैन, व्यवहार र कार्यशैलीमा तदर्थव्यापी छ।
1: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
0: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं। डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हो?
7: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गाचा भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
6: यस्तो पनि हुन्छ?
7: नपाचार भएर हिँड्ने न।
6: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
7: तर जान्नेले त यो देउताको करामत भन्छ त?
6: यो देउताको होइन, कीटाणुको करामत हो।
8: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाऊ।
9: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 1 गते सोमबार, सन 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबार औंसी।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
0: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
1: र विश्वकप फुटबलमा कुराकाउलाई हराउँदै जर्मनीले जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दैछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। सातै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आधारमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जीत बहादुर शेरचनले 33 अर्ब हारारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट वार्षिक वर्ष हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
3: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाटै जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तहलाई अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापी कार्यालयले दिँदै आएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण प्रियासी नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्, बोटमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुषसम्म साना, मझौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको 6 महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायहरूले बताएका छन्।
2: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता मालपोत्र नापीको काम अब पालिकाबाटै संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा चालू आर्थिक वर्षमा उद्योग दर्ता कम उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासोपा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतर पक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
2: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने। दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिइने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डीआईजी पितामर अधिकारी भन्नुहुन्छ कुन कसुर फौजदारी हो कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यस अनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौं भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनीतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
3: विवाहको कानूनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बाल विवाह अझै कायमै छ। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
8: हिजो आज शहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
9: विगतको तुलनामा विस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेषहरूमा चाहिँ धर्म संस्कृतिले र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनचिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ। अहिले
8: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानूनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल,
10: उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि, अहिले त 20 वर्ष छ र पो, 20 वर्ष भन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त, तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ एउटा जनसंख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बालविवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त, किन कानूनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भयावय अवस्था हो कि अथवा यसको त अरू नै कारणहरू छन्? प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
8: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीड़ित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानूनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानूनी उमेर घटाउनु भन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड़ छ।
9: विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिएको छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छे पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानून र परम्परा बीच द्वन्द हुनसक्छ, कानून र चाहिँ सोसाइटी बीच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानून, कानून र सोसाइटी द्वन्द हुने गरी कानून बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
2: नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
14: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
13: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रातो रंगको आकर्षक कोकाकोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डल्लास स्टेडियम नाम दिएको यो रंगशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला तीन हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोडिनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोकाकोलाका लीड सुपरभाइजरका रूपमा डल्लास रंगशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन, सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
2: अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम गरिबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्तामार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सिर्जना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान एक एक अंक बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। खेलको 6 मिनटमै फेलिक्स नेमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए, तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिस उन्डाभले गोल गरेका छन्। हार्बर्ट्सले 2 गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। जोसुआ किमिखले 2 गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने उराकाओले पहिलो खेलमै हाल ठूलो हार बेहोरेको छ। यसैबीच फिलाडेल्फियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समय अनुसार आज बिहान 7:45 शुरू हुनेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री याङ यीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
3: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
2: नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खापत्रले लेखेको छ।
3: कैलालीको गोदावरी नगरपालिका चार गाईमारेमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। डिभिजन वन कार्यालय धनगढ़ी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपूछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
2: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढ़ाएको छ।
3: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमूना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
2: काया कैरनमा अब पालो उखानको।
3: सोमबारे औंसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
2: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
3: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
2: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
3: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक शुरू हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्ट दिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: ए भगवान, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
2: प्रोप्राइटर नोनेथा रू।
4: सम्पर्क नम्बर 98144750 र 98773193।
5: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
6: नाति छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरामी कमै मात्र पाइन्छ। तर यसको दसाई एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नाश हुँदा सर्प दसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र

रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.2 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरेकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दै 38 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी। कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड़। भूमि पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा आज सार्वजनिक विदा, मगर समुदाय उत्सवमय। रासुपाको लुम्बिनी प्रदेश सभापतिमा घिमिरे निर्वाचित, सबैभन्दा बढ़ी 169 मत प्राप्त। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन यान्त्रीकरण अपरिहार्य रहेको नगर प्रमुख श्रेष्ठको कथन। कुन्द्रा सामुदायिक वनद्वारा 15 उपभोक्तालाई हाते ट्रयाक्टर हस्तान्तरण। विश्व रक्तदाता दिवसमा बाणगंगामा 53 जनाको जाँच, 12 युनिट रगत संकलन। सौली हवामा 64 जनाद्वारा रक्तदान। र प्रहरीको हत्यादेखि जेलबाट सुरुङ खनेर भाग्ने मुराउ पक्राउ, ट्रकको ठक्करले सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु। थप अनुसन्धान जारी।
1: युनाइटेड अस्पताल बाणगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाणगंगा चार ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98।

0: 70551138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व तथा विकास निर्माणका पूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमगत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी रहेको छ। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाई विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र मूल्य श्रृंखला विकासलाई प्राथमिकतामा राखेको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीति बजेटमा समेटिने जनाइएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने भएको छ। स्वास्थ्य क्षेत्रमा अस्पताल स्तर उन्नति, विशेषज्ञ सेवा विस्तार, क्यान्सर, मृगौला, प्रत्यारोपण तथा मुटुरोग सम्बन्धी उपचारमा सहुलियतलाई निरन्तरता दिइने तयारी रहेको छ। शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधि, मैत्री शिक्षण प्रणाली तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रम समावेश गरिने अपेक्षा गरिएको छ। पूर्वाधार विकासतर्फ अधुरा र बहुवर्षीय आयोजना सम्पन्न गर्ने, पूंजीगत खर्चको प्रभावकारिता बढ़ाउने तथा प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिने नीति बजेटमा रहने सरकारले जनाएको छ। साथै डिजिटल सुशासन, सेवा प्रवाहको सरलीकरण र वित्तीय अनुशासनलाई पनि प्राथमिकता दिइने जनाएको छ। पर्यटन उद्योग, ऊर्जा तथा स्थानीय स्रोत साधनको अधिकतम उपयोग मार्फत प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य समेत बजेटले लिएको छ। विशेष गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा स्वास्थ्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइने तयारी रहेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि प्रदेश सरकारले 38,91,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। उक्त बजेट मध्ये 23,47,00,00,000 रूपियाँ पूंजीगत तथा 15,43,00,00,000 रूपियाँ चालू खर्चतर्फ विनियोजन गरेको थियो। 38,00,00,000 हाराहारीमा सरकारले बजेट ल्याउने तयारी गरेको जनाइएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना दिगो विकास लक्ष्य तथा समृद्ध लुम्बिनी सुखी नागरिकको दीर्घकालीन सोचलाई आधार मानेर आगामी बजेट निर्माण गरिएको बताइएको छ। लुम्बिनी प्रदेश सरकारले आज लुम्बिनीका 4 जिल्लामा सार्वजनिक बिदा दिएको छ। भूमि पूजाको अवसरमा 4 जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यका अनुसार आज भूमि पूजाको अवसरमा रोल्पा, दाङ, प्युठान र रूकुम पूर्वी भाग जिल्लामा सार्वजनिक बिदा दिएको हो। भूमि पूजाका अवसरमा विशेष गरी 4 जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको बताइएको छ। भूमि पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्दछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको लुम्बिनी प्रदेश सभापतिमा शालिगराम घिमिरे निर्वाचित हुनुभएको छ। उहाँ यसअघिको समितिको उपसभापति रहनुभएको थियो। शनिबार राति भएको मतदानको आइतबार बिहान गणना सकिएको थियो। सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएको र कसैले पनि स्पष्ट मत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिगराम र गोपाल बीच पुनः मतदानको तयारी गरिए पनि अन्तिममा सहमतिबाट शालिगराम निर्वाचित भएको निर्वाचन समिति सदस्य गुणाराम घिमिरेले जनाउनुभयो। सभापति पदका लागि 6 जनाबीच भएको प्रतिस्पर्धामा रूपन्देहीका शालिगराम घिमिरेले सबैभन्दा बढ़ी 179 मत ल्याएर विजय हुनुभएको छ। बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन यान्त्रिकरण अपरिहार्य रहेको बताउनु भएको छ। नगरपालिकाले किसानको आय आर्जन वृद्धि तथा उत्पादन लागत न्यूनीकरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले सामुदायिक वन र स्थानीय तहबीचको सहकार्यले ग्रामीण समुदायको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। बुद्धभूमि नगरपालिका र कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको 50-50% लागत साझेदारीमा खरिद गरिएका उपभोक्तालाई हाते ट्र्याक्टर वितरण गरिएको वनका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो। यस्तै नारायण खड्काले सामुदायिक वनले वन संरक्षणसँगै समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। त्यसै गरी गोरुसिंगे सब डिभिजन वन कार्यालयका रेन्जरले सामुदायिक वनहरू केवल वन संरक्षणमा मात्र सीमित नरही उपभोक्ताको जीवनस्तर उकास्ने कार्यक्रमतर्फ पनि अग्रसर हुनुपर्ने बताउनुभयो। बुद्धभूमि नगरपालिका एकमा रहेको कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता मध्ये 15 जनालाई कृषि यान्त्रिकरणमा सहयोग पुर्याउने उद्देश्यले हाती ट्र्याक्टर हस्तान्तरण गरेको छ। कार्यक्रममा सहभागीहरूले सामुदायिक वन र स्थानीय तहको साझेदारीमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले किसानको उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। वनकी सचिव कमला टण्डनको सञ्चालनमा सम्पन्न कार्यक्रममा छिमेकी सामुदायिक वनका अध्यक्षहरू उपभोक्ताहरू स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ड्यूटीमा रहेका प्रहरी जवानको हत्या गरी कारागारबाट सुरुङ खनेर फरार भएका अभिव्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी परीक्षक मनोहर भट्टका अनुसार महाराजगंज नगरपालिका उदयपुर निवासी 53 वर्षीय रामजस मुराउलाई विशेष अभियान सञ्चालन गरी पक्राउ गरिएको हो। जेएनजी आन्दोलनका क्रममा नखु कारागारबाट फरार भएका उनी प्रहरीका अनुसार 2063 साल कार्तिक 24 गते राति ड्यूटीमा रहेका प्रहरी जवान नवीन गुरूङको गोली हानी हत्या गरेका थिए। मुराउ सहितको समूहले तस्करी गरी ल्याइएको अवैध सामग्री नियन्त्रण गर्न खटिएका प्रहरीमाथि गोली प्रहार गर्दा गुरूङ गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा उहाँको मृत्यु भएको थियो। घटनापछि फरार रहेका मुराउलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। कपिलवस्तु जिल्ला अदालतले उनलाई 20 वर्ष कैद सजाय सुनाएको थियो, तर सजाय भुक्तानका क्रममा उनी माघ 1 गते राति करिब 1 बजे कारागारभित्र सुनुङ खरेर अन्य 7 कैदीसँगै फरार भएका थिए। कारागारबाट फरार भएपछि अदालतले मुराउलाई थप सजाय सुनाउँदै कुल 25 वर्ष 3 महिना 3 दिन कैद हुने फैसला गरेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। कपिलवस्तु जिल्लामा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कृत्रिम बौद्धिकता एआई सम्बन्धी तालिमको समापन गरिएको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भूषालले एआई तालिम पत्रकारका लागि महत्वपूर्ण कड़ी भएको उल्लेख गर्दै महासंघले पत्रकारहरूको क्षमता विकासलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
0: र यसलाई सही सदुपयोग गरेर अगाडि बढ्दिनु होला भनेर म सम्पूर्ण संसारका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। र अबको यात्रा भनेको पत्रकार महासंघले साथीहरूको एआईपछि खोज पत्रकारिता सम्बन्धी भनेर भनिराखेको अवस्था छ। हामी यो खोज पत्रकारिता सम्बन्धी पनि हामीले राम्रो प्रशिक्षकहरू ल्याएर कविस्तुका संसारकर्मी साथीहरूलाई त्यो पनि हामी तालिममा समावेश गराउने एउटा प्रतिबद्धता छौँ र गर्ने पनि छौँ।
2: कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका सल्लाहकार पार्वती पाण्डेले प्रविधिको प्रयोगले पत्रकारितालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने धारणा राख्नुभयो।
3: हामीले ठूला ठूला फिचरहरू लेख्नको लागि ठूला ठूला आर्टिकलहरू लेख्नको लागि पनि सघाउ जुटाउँछ र कहाँ के भइरहेछ र कहाँनिर कमजोरी छ भन्ने कुरा सबै हेर्नको लागि पनि यो प्रविधिले हामीलाई अत्यन्तै महत्वपूर्ण छ।
2: यस्तै तालिमका प्रशिक्षक उमेश श्रेष्ठले बदलिदो समयसँगै पत्रकारितामा एआई प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार एआईले समाचार उत्पादनलाई छिटो प्रभावकारी र तथ्यपरक बनाउन सहयोग पुग्ने बताउनुभयो।
4: यसबाट चाहिँ हामीले के कुरा सिक्यौँ भन्दाखेरि सत्य तथ्य कसरी बुझ्न सकिन्छ अनि यसबाट चाहिँ हामीले नयाँ कुराहरू चाहिँ कसरी युज गर्न सकिन्छ यही तालिममा जुन हामी मिडियाहरू सरहरूसँग नयाँ नयाँ कुराहरू पनि सिक्यौँ अनि सँगै बसेर मानिसहरूको चाहिँ नयाँ कुराहरू अनुभव पनि भयो
2: तालिममा सहभागी पत्रकारहरूले एआई सम्बन्धी सिपले आफ्नो पेशागत दक्षता वृद्धि भएको बताएका छन् उनीहरूले डिजिटल युगमा प्रतिस्पर्धी पत्रकारिता गर्न यस्ता तालिम नियमित रूपमा आवश्यक रहेको बताएका छन् त्यस्तै तालिम प्राप्त पत्रकारहरूले एआई प्रविधिको प्रयोगले समाचार लेखन फोटोको प्रयोग कन्टेन्ट क्रिएसन लगायतका काममा समयको बचत भएको प्रतिक्रिया दिएका छन्
4: यसबाट चाहिँ हामीले के कुरा सिक्यौँ भन्दाखेरि सत्य तथ्य कसरी बुझ्न सकिन्छ अनि यसबाट चाहिँ हामीले नयाँ कुराहरू चाहिँ कसरी युज गर्न सकिन्छ यही तालिममा जुन हामी मिडियाहरू सरहरूसँग नयाँ नयाँ कुराहरू पनि सिक्यौँ अनि सँगै बसेर मानिसहरूको चाहिँ नयाँ कुराहरू अनुभव पनि भयो
3: एआई ट्रेनिङ सिक्ने मौका पाएँ र एआई ट्रेनिङमा चाहिँ मैले धेरै कुराहरू सिक्ने अवसर पनि पाएको छु. मलाई के लाग्थ्यो भने पहिला चाहिँ एआई ट्रेनिङ भन्ने बित्तिकै यो चाहिँ अलिकति ठुलो ठुलो वैज्ञानिकहरूले चाहिँ प्रयोग गर्ने हो कि जस्तो लाग्थ्यो, तर बेसिकल्ली मेरो बुझाइ चाहिँ गलत रहेछ. किनभने यो एआई भन्ने कुरा अहिलेको वर्तमान अवस्थामा चाहिँ हरेक सेक्टरमा चाहिँ यो हरेक क्षेत्रमा चाहिँ यो प्रयोग हुनु
2: कार्यक्रमको उद्देश्य पत्रकारितामा प्रविधिको प्रयोगलाई सुदृढ बनाउँदै गुणस्तरीय समाचार उत्पादनलाई परिवर्तन गर्नु रहेको आयोजकले जनाएको छ. युनाइटेड अस्पतालमा 38 वर्षीय दिलीप कुमार चाईको कम्मर, कुलाहा, हिप तथा पेल्भिक हड्डीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ. दायाँ कुलाहा र कम्मरको तल्लो भाग जोडिने जोड्नीमा हड्डी भाँचिएको थियो. शल्यक्रिया मार्फत भाँचिएको हड्डी मिलाई प्लेट र स्क्रू राखेर उपचार गरिएको थियो. वरिष्ठ हाड जोड्ने तथा नसा बाथरोग विशेषज्ञ डाक्टर समीर खानको नेतृत्वमा काठमाडौँ स्टार अस्पतालका हिप तथा पेल्भिक विशेषज्ञ चिकित्सकको टोली, युनाइटेड अस्पतालका चिकित्सक एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा ओटी इन्चार्ज निशा श्रेष्ठ लगायतको 10 सदस्यीय टोलीद्वारा शल्यक्रिया गरिएको हो. अस्पतालका अनुसार यस प्रकारको जटिल हाड जोड्नी सम्बन्धी शल्यक्रिया सफल हुनु यस क्षेत्रका बिरामीहरूका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ. विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाढगंगा उपशाखा अन्तर्गतको रक्त संचार केन्द्रले नियमित रक्तदाताहरूका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ. कार्यक्रम अन्तर्गत सहभागी रक्तदाताहरूको हिमोग्लोबिन तथा रगतमा चिनीको मात्रा परीक्षण निशुल्क रूपमा गरिएको थियो. स्वास्थ्य परीक्षण कार्यक्रममा कुल 53 जनाले सेवा लिएका थिए भने 12 युनिट रगत संकलन गरिएको रक्त संचार केन्द्रले जनाएको छ. सहभागी रक्तदाताहरूले स्वास्थ्य परीक्षणसँगै नियमित रक्तदान प्रति थप उत्साह प्राप्त भएको बताएका थिए. वक्ताहरूले रक्तदान जीवनदान भन्ने सन्देशलाई आत्मसात गर्दै नियमित रक्तदान र स्वास्थ्य सचेतनालाई समाजका हरेक तहसम्म पुर्याउन आवश्यक रहेकोमा जोड़ दिएका थिए. विश्व रक्तदाता दिवसको अवसरमा तौली हवामा आयोजित रक्तदान कार्यक्रममा 4 महिला सहित 64 जनाले रक्तदान गरेका छन्. रक्तदान जीवनदान भन्ने सन्देशसहित आयोजित कार्यक्रममा उद्योगी, व्यापारी, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो. सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्यका रूपमा व्याख्या गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए. कार्यक्रममा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो. रक्तदाताहरूलाई प्रशंसा पत्र समेत प्रदान गरिएको आयोजकले जनाएको छ. सेवा प्रवाहलाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नियमित रूपमा दैनिक कार्य सम्पादन रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ. सुशासन नीति अनुसार सरकारले सेवा प्रवाहमा पारदर्शिता शुरू गरेको छ. जेठ 29 गतेको दैनिक कार्य सम्पादन प्रतिवेदन अनुसार कार्यालयले एकै दिनमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी उल्लेखनीय सेवा प्रवाह गरेको जनाएको छ. कार्यालयका अनुसार उक्त दिन 57 वटा वंशज नागरिकता, 8 गर्दा वैवाहिक अंगीकृत नागरिकता तथा 31 प्रतिलिपि नागरिकता जारी गरेको छ। त्यस्तै राष्ट्रिय परिचय पत्रतर्फ 102 जनाको दर्ता 39 परिचय पत्र वितरण तथा 6 संशोधन कार्य सम्पन्न गरेको छ भने राहदानी सेवा अन्तर्गत 47 राहदानी दर्ता र 88 राहदानी वितरण गरिएको छ भने 4 हुलाक मार्फत राहदानी बुझ्नका लागि आवेदन दिएका छन्। न्याय प्रशासनतर्फ 2 मुद्दा दर्ता 3 म्याद थप तथा अन्य कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै 5 सिफारिश तथा परमाणिकीकरण सेवा प्रदान गरिएको छ। कार्यालयले उक्त दिन 2,52,000 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। प्रशासनिक सेवा शुल्कबाट थप 550 संकलन भएको छ। संस्था नवीकरण र संशोधनबाट 1 तथा 7 सवारी पास जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस अभ्यासले नागरिक तथा सरकारवाला तहमा सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको अधिकारलाई थप सुदृढ़ बनाएको विश्वास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर किमिरेले बताउनुभयो। बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कडेलको ज्यान गएको छ। एक सशस्त्र प्रहरी जवान घाइते हुनुभएको छ। बिहानको समयमा अवैध रूपमा भारततर्फ लैजान लागेका भैँसी नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा पछाडिबाट ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरीका सहायक हवलदार कडेलको मृत्यु भएको हो। नेपालगंजबाट गुलरियातर्फ आउँदै गरेको बाप्र 03001/14-12 नम्बरको ट्रकले ठक्कर दिएको थियो। बाँसकडी नगरपालिका 5 मोतीपुर बस्ने 35 प्रहरी सहायक हवलदार कडेललाई दुर्घटना लगत्तै बर्दिया अस्पताल लगिएको थियो। अस्पताल लगे लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। घाइते हुनेमा सशस्त्र प्रहरी जवान बाँसकडी नगरपालिका 8 ककौरा निवासी 35 दीप कुमार जङ शाहको स्वास्थ्य अवस्था मध्यम रहेको छ। उहाँको नेपालगंज मेडिकल कलेज कुहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी न्याय परीक्षक रेशम बोहराले बताउनुभयो। घटनामा बागमती गाउँपालिका 5 सम्बरी मकवानपुरका 40 निरञ्जन दर्जीको बर्दिया अस्पतालमा उपचार भइरहेको छ। ट्रकलाई हाल जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको बर्दियाका प्रहरी न्याय परीक्षक बोहराले बताउनुभयो। मानव जीवन बचाउन र रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले सब डिभिजन वन कार्यालय मोतीपुर बाणगंगा 4 कपिल वस्तुले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। आफ्नो रक्तदान गरौं, मानवताको सम्मान गरौं तथा रक्तदान जीवनदान महादान भन्ने मूल नाराका साथ आयोजना गरिने कार्यक्रम असार 3 गते बिहान 8 वन कार्यालयको प्रांगणमा कार्यक्रम सञ्चालन हुने वन कार्यालयले जनाएको छ। कार्यक्रम संयोजक सब डिभिजन वन कार्यालय मोतीपुरका वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले रक्तदान मानव सेवाको उत्कृष्ट माध्यम भएको बताउँदै सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दै 38 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी। कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड। भूम्य पूजाको अवसरमा लुम्बिनीका 4 जिल्लामा आज सार्वजनिक विदा, मगर समुदाय उत्सवमय। रासपाको लुम्बिनी प्रदेश सभापतिमा घिमिरे निर्वाचित, सबैभन्दा बढी 179 मत प्राप्त। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन यान्त्रीकरण अपरिहार्य रहेको नगर प्रमुख श्रेष्ठको कथन। कुन्द्रा सामुदायिक वनद्वारा 15 उपभोक्तालाई हाते ट्याक्टर हस्तान्तरण। विश्व रक्तदाता दिवसमा बाणगंगामा 53 जनाको जाँच, 12 युनिट रगत संकलन। टौली हावामा 64 जनाद्वारा रक्तदान। र प्रहरीको हत्यादेखि जेलबाट सुरुङ खनेर भाग्ने मुराउ पक्राउ। ट्रकको ठक्करले सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु, थप अनुसन्धान जारी। हवस् त एफएम ब्यान्डको 99.2 समयकाल सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौ, प्रशस्त पानी पिउ भन्दै प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
6: यति बेला बिहानको 7 बज्यो।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
8: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
10: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
9: फिजियोथेरापी विशेषज्ञ सेवा,
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: भेदभाव अन्त्य गरौँ, कुष्ठरोग मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रेट,
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
6: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
6: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज खरे।

0: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
1: केही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
4: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र,
4: 30 दिनसम्म अनलिमिटेड रे।
6: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र। हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एयरटेल एप मगाइ लिनुहोस्। एयरटेल नेपालकै लागि।
8: कता हो काका लहर लहर गर्दै?
9: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
8: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
9: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
8: हजुर, हाम्रा सेवाहरू,
9: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै घरेलु देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाउ, जीवन जोगाउ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
4: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557.

0: तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3 खर्ब 20 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा झण्डै 12 खर्ब 9 करोड़ रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन्। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि संघीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 वटा जिल्लामा झण्डै 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झण्डै 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झण्डै 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाड़ी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका 6 टिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका 7 जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 जना बाढ़ीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 99 सेन्टमा पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झण्डै 70 डलरबाट बढ़ेर 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर। आइभरी कस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराती कुराकाउलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अंकविहीन छन्। अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे। त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै, स्वीडेन 3-1 गोलले अगाडि, आइभरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: त्रिपटक ब्याग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स ब्याङ्क विश्वासको नाम सिटिजन्स ब्याङ्क हजुरको प्रगतिको सहयात्री।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरीस साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: मेरो भिजा लाग्यो 5 वर्षसम्म कुर्छु मलाई
1: पाँच वर्ष त के म तँलाई पाँच दिनसम्म नि कुर्छु
0: याद आयो यहीसँग कुरा गर्नु ल
1: तैँले फेसबुक बन्द गर्नु ला हो र
0: खुल्लु

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पाइल्स, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9821415291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि, खै भाउजू कता हुनुहुन्छ?
5: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
4: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
6: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
4: नआत्तिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश है, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
5: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
4: हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीर

0: रुखको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: युनाइटेड अस्पताल बाढदिङ्गा चार छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
5: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
8: ए रुक रुक रुक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
10: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड। यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 10 बज्यो।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज कणे।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: के छ हो धुनुस भाइ भाले बोकेर कता
1: भाकल
0: के को भाकल हौ
1: सुन्तलीका चिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्थे जान्नेलाई देखाएको देउताको साथ लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ
1: म पाँच चार भाड हिँड्नु न हेर्नुहोस्
0: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो फुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
1: तर जान्नेले त यो देउताको करामत भन्छ त
0: यो देउताको होइन किटाणुको करामत हो
2: भाकल साकल छोडौँ धुर्मु उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ कि
3: कुष्ठरोगको समयमै उपचार गरौँ अङ्गभङ्ग हुनबाट बचौँ बचाऊ
4: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
5: सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
6: नात्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा
6: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ
7: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
10: कता हो काका लहर लहर गर्दै
11: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
11: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
10: हजुर हाम्रा सेवाहरू
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: 来人都坐下，都是那江子里来讲，你讲。
1: 那个，那个，那个。好，那个来。

0: अरे गुरुजी इनहरु को अन्त
1: इनीहरु नै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरु हुन् नि ठ्याके एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नु होला
5: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा चार ठाकुरापुर कपिल वस्तु फोन 076-5502 मोबाइल 98575
6: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसीयू तथा एनआइसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेसन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
7: वन हाम्रो जीवन हो तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन् बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो जंगलमा आगो नबालौ कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं वन बचाउ जीवन जोगाउ लुथरन वर्ल्ड रिलिफ नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
8: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो यसको समाधान छ प्रकृतिमा आधारित उपायमा मिचहा प्रजाति नियन्त्रण गरौं स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काउ अग्नि रेखा बनाऊ एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ आगो प्रतिरोधी कृषि वन अपनाऊ चरिचरणको दिगो व्यवस्थापन गरौं जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन् डढेलो होइन दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
10: यति बेला बिहानको 11 बज्यो।
11: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
12: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
13: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
12: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खडे।
14: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
15: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
16: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
17: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
16: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
17: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
16: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
17: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
18: कता हो काका लहर लहर गर्दै?
19: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
18: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर
13: कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
19: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र, 4 नम्बर जितपुरतिर।
13: हजुर, हाम्रा सेवाहरू।
19: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र, 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
20: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध।
21: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
22: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
20: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
22: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको

0: एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन CMLT 3 वर्षे, फिजियोथेरापी DPT 3 वर्षे, डिप्लोमा इन फार्मेसी DPS 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557.

0: के छ हो दुर्नुस भाइ भाले बोकेर कता
1: भाकल
0: के को भाकल हौ
1: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि जम जम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भाको रे त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ
1: म पाठ्यार भएर हिँड्न ल हेर्नुहोस्
0: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो खुसो दाग देखिनु अनुहारको छाला तथा कान
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
3: यति बेला मध्याह्नको 12 बजे

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै, आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइवरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3,20,00,000,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर स्वामी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीड़बाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसुवागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने 7 प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाई छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसौरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 जना स्काई ड्राइभर र 1 जना चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उड़ेको थियो। उडान भरेको केही क्षणमै विमानले पर्याप्त उचाई हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसैगी आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। यसैगरी समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 बजे मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र केप भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। 7 प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइभरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डसले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
4: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा एक मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
3: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 9814549750 र 9673131393।
4: सुन्नु न,
5: भन न भन।
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जान न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 9825 90 00 95, 9857056095 र 9817523311।
6: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
7: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
6: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
7: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
6: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
7: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
6: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
8: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
6: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
5: सुन्नु न,
6: भन न भन,
5: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
6: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
5: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
6: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
5: तौली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
6: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98-215-90-00-95, 98-75-56-095 र 98-174-52-311।
7: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
9: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
9: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्ष रोपनका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: ए ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कॉल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010
6: वन हाम्रो जीवन हो तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन् बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो जंगलमा आगो नबालौं कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश

0: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
5: यति बेला दिउँसोको 2 बज्यो।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025230।
7: कता हो काका लहर लहर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9864419125 र 9857052004।
9: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
10: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
9: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
11: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
10: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571513। संचालक गिरिराज गणेश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिट निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144750 र 98737193।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र?
4: 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
8: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि

0: गाईको वन क्षेत्र क्षण भरमै खरानी बन्न सक्छ र फैलिएर गाउँ घर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

आखा तरी नकलीले खेपो गरी यो मन भित्र हल्छ किन तारे बेस गरी आज भोलि तिमी मात्र हुन्छ यो मस्तिष्क पनि गरी गरी हेर्दा तिमी आखा तरी तरी

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने काम सम्पन्न। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा अझै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाब दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगाएका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंची महोत्सवको आयोजना हुने भएको छ। अलैंची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। चितौन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाँटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी अभिनाश प्रकाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीड़बाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको समेत जकर्तामा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीड़बाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सृजना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति पनि

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: हरुले रंगशाला सफा गरेपछि उनीहरुको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरुले केही समय रंगशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै नीलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरुको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार 8 विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरुको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरुले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपियन संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
3: नेपाल ब्याङ्क
4: बुद्ध आवाज। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: हामी
2: दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ के गर्ने होला यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
1: यस्तो बेलामा एम्बुलेन्स र सात पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ फोन गरिहाले सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है
2: हुन्छ दाई हुन्छ
1: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै आऊ सबै काम छाडेर सुन्नुहोस् भाइ सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
2: हुन्छ दाइ कत्रो घुम्न गर्नुभयो जाउँ छिटो जाउँ
3: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: के छ हो दुर्नुस भाइ भाले बोकेर कता के को भाकल हौ
7: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झाम झाम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चाडैन
6: यस्तो पनि हुन्छ
7: भाडा हिँड्ने न ल हेर्नुहोस्
6: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो फुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
7: तर जान्नेले त यो देउताको करामत भन्छ त
6: यो देउताको होइन किटाणुको करामत हो
8: भाकल साकल छोडौँ धुर्मु उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ के
9: कुष्ठ रोगको समयमै उपचार गरौँ अङ्गभङ्ग हुनबाट बचौँ बचाऊ
10: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
11: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज कुत्ले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाडजोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570710।
13: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा दिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नुहोला टिकट।
5: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिल वस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
6: के भयो, किन कराएको यस्तो?
7: दाई यस्तो पनि हुन्छ र?
6: 30 दिनसम्म अनलिमिटेड रेट।
8: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एयरटेल एपमा गई लिनुहोस्। एयरटेल नेपालकै लागि।
10: ए विवेक, घर परिवार घास के उड़ना जाओ तो?
11: अरे बाप रे बाप, मरी गान मरी गान।
10: ए साथी लोग, तुम्हारी लोग एक छिन फुटबॉल बंद करो तो वो देखो विवेक के का होगा। घर झाड़ी को उड़ना जाओ कहे रहे
12: वो देखाओ सब भाग गया। उधर विवेक का काट ली इसकी का उफ, स्कूल के फुटबॉल देखे आए रहे और केस दुर्दशा आए पड़ा।
13: अरे अम्मा तो साफ काट ली, अब मर जावा।
10: विवेक ढेर ना घबराओ साथी। अच्छा शांत हो के ढेर हिल डुल ना कह के बैठो, तुमको हमारे स्वास्थ्य केंद्र पहुँचावा जी। ए पारस, वहाँ घर के भैया का मोटरसाइकिल लेके आओ कहो तो।
12: हाँ विवेक का ही खुला जगह पर सुताओ, ढेर हिलावे डोलावे न कहके। हम यही कापी से हौकित है, गठिया के कुछ निचवा काटे है, फूलत है, काटी लिया जगह का छुए और चलावे न ही चाहिए।
10: अब हम विवेक का साहस हुए कहके ओकर कसा पेटी बटन सब खोल दी थे और घड़ी और अंगूठियों निकाल दी थे।
12: बहुत है रोशन, हम इधर विवेक के जूता और मोजा धीरे धीरे निकाल देते हैं।
14: ढेर जैसन सांप के जसाई खतरनाक नहीं होते, समय पर उपचार कई मिले पर विषालु सांप काट लिए व्यक्ति का बचाई सका जाता है। सांप काट लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में पहुंचाई दिए से उनके बढ़वार क्षति हुए से बचाई सका जाता है।
15: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्चेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जात है।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
17: हेर न भतिजु, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
18: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
19: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
18: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइजियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
19: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
18: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847364666 र 9824152191।
19: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
20: सुन्नु न,
21: भन न भन,
20: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
21: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
20: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
21: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
20: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
21: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा, प्रुफ राइटर ओम गहतराज, शुभ चिन्तक लोक बहादुर नायरी, मोबाइल 9825090095, 9575056095 र 9117523311।
22: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मार्दियो भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरेको गरे।

0: एक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
4: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनुका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
7: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: आमा, राति छ, कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
2: ए, पक्रो त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: के छ हो दुर्नुस भाइ, भाले बोकेर कता? के को भाकल हौ?
8: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
7: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
8: तर जान्नेले त यो देउताको करामत भन्छ त?
7: यो देउताको होइन, कीटाणुको करामत हो।
9: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि?
10: कुष्ठरोगको समयमै उपचार गराउँ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
11: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
12: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
13: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
12: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
13: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
12: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
15: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
14: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
15: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
15: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
14: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
15: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
14: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
15: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
14: फिजियोथेरापी विशेषज्ञ सेवा,
15: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
16: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसिता भइकिन रानी
1: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz यो समय हो विश्रामको
2: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
3: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
4: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्
5: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौ
6: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
4: सम्पर्क अनुप किसान सेनेटरी बाढगङ्गा 1 मन्द्रेली टोल बटन कपिल वस्तु
6: प्रोप्राइटर नोने थारू
5: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393
7: के भयो किन कराएको यस्तो दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
8: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
10: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
11: हेर न भतिज म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
12: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ ढुक्क हुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
13: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिक निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
14: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झन्झमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
13: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
14: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिङ्गा
5: परिवार बुद्ध चोक कपिल वस्तु मोबाइल 9847364666 र 9824151291।
6: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधि द्वारा पाइस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
1: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध।

0: तपाईं सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बजे।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97.61.00.25.30।
3: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते प्रिय साथीहरू, स्वागत छ आज पनि तपाईँको आफ्नै प्रिय रेडियो कार्यक्रम जागृतिमा।
2: हो श्रोता मित्र, आज फेरि हामी तपाईँलाई भेट्न तपाईँको रेडियो सेट मार्फत भए पनि उपस्थित भइसकेका छौँ।
1: श्रोता मित्र, बाइबलले हामीलाई बताउँछ कि हामीले पापीलाई होइन पापलाई घृणा गर्नुपर्छ।
2: तिमीले एकदमै ठिक कुरा भन्यौ। प्रभु येशूले हामीलाई आफ्नो जीवन र कार्यहरूबाट यही कुराहरू सिकाउनु भएको छ कि उहाँले जसरी हामी प्रति आफ्नो प्रेम देखाउनु भएको छ त्यसरी नै हामीले पनि अरूहरूलाई प्रेम गर्नुपर्छ।
1: हो, त्यसैले हामीले एचआईभी ग्रसित व्यक्तिहरूसँग घृणा र अपमानजनक होइन तर प्रेमपूर्वक व्यवहार गर्नुपर्दछ।
2: श्रोता मित्र, अनि यो त्यति बेला मात्र सम्भव हुन्छ जब हामी स्वयंले नै एचआईभीसँग सम्बन्धित कुराहरूको बारेमा जानकारीहरू राख्न शुरू गर्छौं।
1: अनि एचआईभीसँग सम्बन्धित हरेक जानकारीहरू समावेश गरिने यो हो तपाईँको आफ्नै कार्यक्रम जागृति।
2: हजुर, जहाँ हामी तपाईँलाई भेटाउने गर्छौ हाम्रो एकजना विशेषज्ञ पाहुनासँग, अनि जसले तपाईँले नै पत्र मार्फत सोध्नु भएको प्रश्न र जिज्ञासाहरूको जवाफ दिने गर्नुहुन्छ।
1: र आज पनि सधैँ जस्तै हामीसँग एकजना विशेषज्ञ हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ र उहाँलाई हामी स्वागत गर्नेछौ। तर त्योभन्दा अगाडि एउटा सुमधुर गीत सुन्नेछौ।

0: श्रोता मित्र, स्वागत छ फेरि पनि यो सुमधुर गीत पछि तपाईँलाई यस कार्यक्रममा। अब चाहिँ हामीले हाम्रो विशेषज्ञलाई स्वागत गर्नुपर्छ होला।
1: स्वागत छ यहाँलाई चाहिँ हाम्रो कार्यक्रम जागृतिमा।
2: धन्यवाद, साथै मेरो पनि सम्पूर्ण श्रोता मित्रहरूलाई अभिवादन।
1: सधैँ जस्तै आज पनि हामीलाई धेरै पत्रहरू प्राप्त भएका छन् र गत हप्ता पढ्न नपाएका पत्रहरू पनि आजको दिनमा हामी पढ्नेछौ। अवश्य पनि हामी धेरै ढिलाइ नगरिकन यी पत्रहरूलाई नै पढ्नेतर्फ लागौं।
0: आजको लागि कार्यक्रममा यो पहिलो पत्र मेरो हातमा छ विकासजीको, अनि उहाँ आफ्नो पत्रमा यसरी लेख्नुहुन्छ कि एक स्त्रीको एक एचआईभी संक्रमित पुरूषसँग शारीरिक सम्पर्क हुनु त्यति नै वा त्यो भन्दा बढ़ी जोखिम हुन्छ जस्तो कि एक पुरूषको एक एचआईभी संक्रमित स्त्रीसँग शारीरिक सम्पर्क हुँदा हुने गर्छ।
2: हेर्नुहोस्, जस्तो कि एक स्त्री अर्थात महिलाले भन्ने गर्छिन् कि उनीहरूलाई बढ़ी जोखिम हुने गर्छ किनकि उनीहरूको शारीरिक संरचना नै यस प्रकारले बनेको हुन्छ। म यसलाई विस्तृत रूपमा वर्णन गर्न चाहन्न जसको केही फाइदा पनि छैन, तर म यति मात्र बताउन चाहन्छु कि उनीहरूको शारीरिक संरचना नै यस्तो प्रकारले बनेको हुन्छ जसको कारण पुरूषलाई भन्दा बढी नै जोखिम हुने गर्छ, अथवा बच्चा जन्माउने समयमा पनि वा शारीरिक सम्पर्कको समयमा कुनै पनि समयमा उनीहरूलाई नै बढ़ी जोखिम भएको हामीले देख्ने गर्छौं। अनि म विकासजीलाई यति नै भन्न चाहन्छु कि यदि तपाईँ विवाहित हुनुहुन्छ भने मात्र यस विषयमा चिन्तित हुनु आवश्यक छ, नत्र त तपाईँले चिन्ता लिनुपर्ने कुनै आवश्यकता नै छैन।
0: किनभने जस्तो कि हामीले यस कार्यक्रममा बारम्बार भन्दै आइरहेका छौं कि समाजद्वारा निर्धारित जुन नियम कानून छ त्यसको पालन गर्नुहोस्, अनि पवित्र धर्मशास्त्र बाइबलले पनि हामीलाई यस कुरामा जोड दिएको छ, अनि धेरै उदाहरणहरू पनि हामीलाई दिएको छ।
2: हजुर, हो यस्तो देखिन्छ कि यदि मानिस परमेश्वरद्वारा दिएको मार्गमा हिँड्छ भने हर समय ऊ सुरक्षित र खुशी रहनेछ।
1: हो, एकदमै सही भन्नुभयो तपाईँले। हामी यहाँनिर अझै एउटा कुरालाई जोड्न चाहन्छौ कि वास्तवमा यो विषयमा सोच्ने किन गरिन्छ। जीवनलाई अगाडि बढाउनुहोस्, कुनै असल काम गर्नुहोस्।
2: हो नि, हामीले सोच्नको लागि गर्नको लागि अरू धेरै कुराहरू छन्। आफ्नो समय र शक्ति यी सबै कुराहरूमा खर्च गरेर कुनै फाइदा नै छैन।
1: अनि पत्रकै क्रममा अर्को पत्र छ मेरो हातमा, यति बेला अनामिकाजीको पत्र रहेको छ यो। अनि उहाँ यो जान्न चाहनुहुन्छ कि के गालामा चुम्बन गर्नाले एड्स हुन सक्छ।
2: हेर्नुहोस्, यस्तो कहिले पनि हुन सक्दैन किनकि यो एक बाहिरी सम्पर्क हो, तर एउटा अवस्थामा चाहिँ हुन सक्छ। यदि तपाईँको गालामा काटेको कुनै घाउ छ र तपाईँले चुम्बन गर्ने मानिसको मुखमा कुनै घाउ छ जसबाट रगत निस्किरहेको छ भने चाहिँ, तर प्राय यस्तो चाहिँ हुँदैन। म यहाँलाई यही नै भन्न चाहन्छु कि त्यो पारिवारिक चुम्बन हो भने कुनै चिन्ता लिनु आवश्यक छैन, तर अरू कसैसँग हो भने चाहिँ त्यहाँनिर सचेत हुनु आवश्यक छ।
1: अनि त्यसै गरी अर्को पत्र हामीलाई प्राप्त भएको छ रोहितजीको, र उहाँको एउटा प्रश्न छ कि डाक्टर र नर्सलाई एचआईभी एड्सको खतरा रहन्छ।
2: हजुर, एकदमै हुन्छ, विशेष गरी तिनीहरूलाई जो सर्जन हुन्छन् र सर्जरीको काम गर्छन्। म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु कि बितेको केही समय अगाडि एकजना नर्स, म उहाँको बारेमा विस्तृत रूपमा भन्न चाहदिन, उहाँले एकजना एचआईभी संक्रमित व्यक्तिलाई इन्जेक्सन दिनुभयो र अचानक त्यो इन्जेक्सनको सुई उहाँको आफ्नै हातमा घोचिन पुग्यो र दुःख लाग्दो कुरा चाहिँ सावधानी अपनाउँदा अपनाउँदै पनि उहाँ आज एचआईभी संक्रमित हुनुभएको छ। उहाँलाई त्यस अस्पतालले पनि जागिरबाट निकालिदिएको छ र आज उहाँ बिरामी अवस्थामा हुनुहुन्छ।
0: यति बेला चाहिँ तपाईँले एकदमै दुःख लाग्दो कुरा सुनाउनु भयो, यसबाट हामीले यो बुझ्नुपर्छ कि जोखिम चाहिँ हामी हरेकलाई नै हुने गर्छ, त्यसैले हामी हरेक सचेत हुनु आवश्यक छ। श्रोता मित्र, यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो कार्यक्रम जागृति, अनि यति बेला अनि मेरो हातमा अर्को पत्र छ धर्मेशजीको, अनि उहाँ आफ्नो पत्रमा यसरी भन्नुहुन्छ, यदि हामीले सुई अर्थात सिरिन्जको प्रयोगले कुनै नशालु चीजको सेवन गर्छौं भने एचआईभीको खतरालाई कसरी व्यवस्था गर्न सक्छौ।
2: धर्मेशजी, हेर्नुहोस्, सबैभन्दा पहिले त म तपाईँलाई यो सल्लाह दिन चाहन्छु कि यो सबै थोक एकदमै गलत कुरा हो, तर यदि यस्तो क्रियाकलापमा कोही सहभागी हुनुहुन्छ भने म उहाँहरूलाई यो बताउन चाहन्छु कि कुनै पनि सुई वा सिरिन्जलाई पुनः प्रयोग नगर्नुहोस्। अनि दोस्रो कुरा चाहिँ धेरैजना मिलेर एउटै सुई अथवा सिरिन्जको प्रयोग नगर्नुहोस्। तर यदि एउटै सुईको प्रयोग गर्नुपर्ने छ भने पनि त्यसको शुद्धिकरण गरेर मात्र गर्नुहोस्। अनि सबैभन्दा मुख्य कुरा, यदि जोखिम र खतराबाट टाढा रहनु छ भने यस्तो प्रकारको क्रियाकलाप गर्न बन्द गर्नु नै उत्तम हुन्छ। प्राय यस्तो देखिन्छ कि जुन सुधार केन्द्र हुन्छ त्यहाँ पनि मुखबाट नै नसालु चीजलाई बिस्तारै कम कम गर्दै दिने गरिन्छ। यो सुईवाला बिल्कुलै बन्द नै गरिदिन्छन्, किनभने नसाको लतमा त छन् नै। दोस्रो कुरा, सिरिन्जको प्रयोगबाट एड्सको खतरा पनि हुने भएकोले गर्दा त्यसैले असल त यही नै हुन्छ कि हामीले यो सबै गलत कुरा नगरौं।
0: तपाईँको मतलब यो सबै कुरामा हामी आफैले नै पहिलो पाइला चाहिँ बढाउन आवश्यक छ।
1: हो, मतलब हामी आफैले नै सोच्न र निर्णय लिन आवश्यक छ, होइन त?
2: हजुर, यो सानो निर्णयले तपाईँको जीवनलाई मृत्युको जोखिमबाट बचाउन सक्छ।
1: अवश्य पनि। र हामीसँग अर्को एउटा पत्र प्राप्त भएको छ सोनुजीको, र उहाँ सोध्नुहुन्छ कि के एड्सको कारणबाट मानिसहरूको यौन आचरणमा कुनै परिवर्तन आइरहेको छ त?
2: हजुर, केही रिसर्चद्वारा पत्ता लागेको छ कि एचआईभीको कारण मानिसहरूको यौन आचरणमा उनीहरूको व्यवहारमा परिवर्तन आउने गरेको छ। कतिपयले त यसको लागि सुरक्षित उपायहरू अपनाउन शुरू गरेको, अनि प्राय जसोले यसबाट बच्ने कोसिस पनि गरिरहेका छन्। धेरैले अलग अलग तरिकाको प्रयोग गर्न लागेका छन्। प्राय यस्तो देखिन्छ कि इतिहास पनि यो कुराको साक्षी छ, जब मानिस परमेश्वरको योजनाबाट तर्किएर आफ्नो लालसामा पुग्छ तब उसले आफ्नो नोक्सानी बेहोर्नु परेको छ, र जब जब मानिस पुनः फर्किएर परमेश्वरतर्फ जान्छ तब उसलाई जीवनमा फाइदा नै हुने गरेको छ। त्यसैले आज पनि परमेश्वरले हाम्रो निम्ति निर्धारित ती कुराहरू गरिदिनु भएको छ। सेक्रेट सेक्स, अर्थात् आफ्नो विवाहित जोडीसँग आफ्नो शारीरिक सम्बन्ध राख्ने गरेका छन्, अर्थात् आफ्नो विवाहित जोडीसँग मात्र शारीरिक सम्बन्ध राख्ने र इमान्दार हुने, र जसले आफ्नो जीवनमा यी कुरा गरेका छन् उनीहरूको जीवन सुरक्षित र सुखी नै हुने गरेको छ।
1: अर्थात् जीवनमा परिवर्तन आउनु चाहिँ आवश्यक छ, अनि त्यो परिवर्तन हाम्रो जीवनसँग जोडिएको छ भने यो चाहिँ असल कुरा हो।
2: हजुर, त्यही त हामी प्रायले थोरै समयको खुशी र आनन्दको लागि हाम्रो पूरै जीवनलाई नै जोखिममा हाल्न पुग्छौं। उत्तम यही नै हुन्छ कि लामो जीवनको आनन्दको लागि थोरै समयको कष्टलाई पनि अँगाल्नुहोस्।
1: एकदमै ठिक भन्नुभयो तपाईँले, हामी पनि यही चाहन्छौ। तपाईँले भन्नुभएको यी सबै कुरालाई हाम्रो सबै श्रोताहरूले फलो गर्नुभएको होस् हुन्छ। यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ हाम्रो प्रिय श्रोता मित्रहरूले पठाउनु भएको पत्रलाई यहाँनिर हामीले राख्यौं, र तपाईँले एकदमै चित्तबुद्ध उत्तरहरू दिनुभएको छ। यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
2: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।
0: श्रोता मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम जागृति, र यतिन्जेल हामीसँग हुनुहुन्थ्यो एकजना विशेषज्ञ, अनि जसले चाहिँ तपाईँहरूले नै पत्रमा सोधेर पठाउनु भएको प्रश्नहरूको अनि जिज्ञासाको उत्तर दिँदै हुनुहुन्थ्यो, र यति बेला चाहिँ अनि हामीले उहाँलाई कार्यक्रमबाट विदा गरिसकेका छौं। र श्रोता मित्र, हामीसँग तपाईँको पत्रहरू अझै पनि बाँकी थिए, तर समयको अभाव भएको कारणले यी पत्रहरूलाई हामीले यहीँनिर रोकेका छौं, र आउने कार्यक्रममा चाहिँ हामी यसलाई फेरि पनि समावेश गर्ने नै छौं। तर आजलाई भने हामी दुवैजनाले तपाईँसँग विदा माग्नुपर्छ।
1: विदा माग्नुभन्दा पहिला हामी तपाईँलाई फेरि पनि अवगत गराउन चाहन्छौं कि तपाईँको मनमा एचआईभी सम्बन्धी जिज्ञासा, कुनै प्रश्नहरू छन् भने हामीलाई तपाईँले पत्र पठाउन सक्नुहुन्छ। हामीसँग जोडिने माध्यम भनेको एउटा पत्रको माध्यमबाट छ, जसको ठेगाना चाहिँ हामी कार्यक्रमको अन्त्यमा तपाईँलाई दिने नै छौँ।
0: हुन्छ त श्रोता मित्र, हामी तपाईँको पत्रको अपेक्षा गर्छौं, र हामी तपाईँको पत्रको प्रतीक्षामा नै रहनेछौ। र यतिन्जेल हाम्रो कार्यक्रम सुनेर हामीलाई साथ दिनुभयो, हामी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र अर्को कार्यक्रमसम्मको लागि आजलाई पनि हामी दुवैजना विदा दिन चाहन्छौ।
1: नमस्ते।

श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: वर्क इन जापान सुबासा कंसल्टेंसी जीतपुर कपिल वस्तु तपाईको जापान जाने सपना आज संपर्क गर्नुहोस्।
1: के छ हो दुर्नस भाई, भाले बोकेर कता
2: भाकल?
1: के को भाकल हो?
2: सुन्तलीका चिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
1: यस्तो पनि हुन्छ?
2: म पाठ्यार घर हिँड्ने न। ल हेर्नुहोस् त,
1: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो तथा दाग देखिनु, अनुहारको छाला तथा कानकुलुती बाक्लो हुनु, शरीरमा गिर्खार देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
2: तर जान्नेले त यो देउताको करामत भन्छ त?
1: यो देउताको होइन, कीटाणुको करामत हो।
3: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
4: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचौ बचाऊ।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
6: ए रुक रुक रुक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र?
6: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
10: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआइसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
11: सुन्नु न,
12: भन न भन।
11: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
12: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
11: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
12: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थपथाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला।